तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 6 बज्यो।

0: भक्तपुर FM 105.4 MHz।
1: नमस्कार, म मदन कृष्ण श्रेष्ठ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz।

0: यो हो भक्तपुर एफएम 105.4 मेगाहर्ज। भक्तपुर एफएम सुन्दै गर्नुहोला।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
2: नयाँ आशा।

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। स्वागत छ श्रोता साथीहरू नयाँ आशा रेडियो कार्यक्रमको आजको यो अंशमा। खराबीको अनुकरण नगरी भलाई र भाइचाराको पथमा अघि लम्की परमेश्वरको प्रेमको गवाही दिँदै शान्ति र सद्भावको प्रेमिलो आवाज घन्काउँदै निराशाको क्षणमा आशाको संचार प्रवाहित गर्ने हाम्रो प्रयासलाई अगाडि बढाऊ सधैँ झैं यो आत्मिक भजनद्वारा।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: श्रोता मित्रहरू, परमेश्वर येशुख्रिस्टको नाउँमा जय मसीह। मित्रहरू, आज हामीले पवित्र वचनद्वारा पवित्र वचनबाट येशुमा बन्नु शीर्षक अन्तर्गत येशुमा पाइने नयाँ जीवन र वास्तवमा येशुमा बन्नु भनेको के हो त भनेर चर्चा गर्नेछौँ। आउनु सदा चाहिँ एउटा प्रार्थनाबाट आजको कार्यक्रमलाई सुरुवात गर्नेछु। हामीलाई अति नै प्रेम गर्नुहुने हाम्रो दयालु बुबा पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छु। आजको वचन अध्ययन कार्यक्रममा प्रभु तपाईँको उपस्थिति, म बोल्ने वक्ता र सुन्ने श्रोताको माझमा होस्। हामीलाई अगाडि गर्नुहोस् येशू प्रभुको नाममा, आमेन। मित्रहरू, पवित्र आत्मालाई काम गर्न दिएन भने कोही पनि नयाँ गरी जन्मन सक्दैन। यसलाई व्याख्या गर्न येशूले ग्रिक शब्द न्युमा भन्ने शब्द प्रयोग गर्नुभएको थियो। त्यसको अर्थ आत्मा र हावा हो। यसले बिस्तारै बिस्तारै परिवर्तन गर्छ भन्ने देखाउँछ। हावा बग्छ आफ्नै इच्छाले, त्यसलाई कसैले पनि सुरु गर्न सक्दैन वा कता बहनुपर्छ भनेर पनि अराउन सकिँदैन, न त रोक्न नै सकिन्छ। हावाको वेग मानिसको नियन्त्रणभन्दा बाहिरको छ। त्यस वेगमा हामी केवल चल्न मात्र सक्छौँ। हावाले हामीलाई दिने फाइदा अनुसार चल्न चाहन्छौँ वा चाहन्नु, त्यो चाहिँ हाम्रो आत्मनिर्णयको विषय हो। त्यही प्रकारले पवित्र आत्मा सधैँ मानिसको हृदयमा चेतनाद्वारा घसघचाइरहेको हुन्छ। उहाँले त्यस मानिसको हृदयमा बिस्तारै काम गरेर ख्रिस्टलाई अँगाल्न घसघचाइरहेको हुन्छ। परमेश्वरको महान मुक्तिको योजना र मानिसलाई परिवर्तन गर्ने शक्तिलाई कसैले रोकेर रोक्न सकिँदैन, तर तिनीहरूलाई स्वीकार गर्न वा नगर्न हामी सक्छौँ। जब हामीले उहाँको आवाजलाई स्वीकार गरेर हामीहरूको जीवनलाई परमेश्वरमा सुम्पन्छौँ, तब पवित्र आत्माले हाम्रो जीवनमा नयाँ जन्मको फल फलाउनुहुन्छ। हामी नयाँ गरी जन्मियौँ भन्ने अनुभव के कुनै रीतले थाहा पाउन सक्छौँ र पवित्र आत्मा अदृश्य रूपमा काम गर्नुहुन्छ, तर उहाँले गरेको कामको परिणाम चाहिँ प्रत्यक्ष रूपमा देख्न सक्न सकिन्छ। हामीहरूका वरिपरि रहेका मानिसहरूले हामीहरूको हृदयमा येशूले नयाँ हृदय सिर्जना गर्नुभयो कि भएन भनेर देख्दछ। हामीहरूको आत्मिक परिवर्तन भएको छ कि छैन भनेर हामीहरूको आचरण वा जीवनशैलीले देखाउँदछ। त्यसको पुष्टि गर्न येशूले भन्नुभयो, प्रत्येक रूख कस्तो छ भनेर त्यसको फलले देखाउँछ, मत्ती 7:20। येशूमा नयाँ गरी जन्मनु भनेको बाहिरी आचरणमा टालटुल गरेर बदल्नु होइन, त्यो कुनै सानो परिवर्तन पनि होइन र पुरानो जीवनलाई सुधार्दै लैजाने काम पनि होइन, तर पुरा आमूल तथा मौलिक परिवर्तन गर्नु नै नयाँ जीवनको उद्देश्य हो। पवित्र आत्माको आवाजलाई स्वीकारेर हामीहरूको जीवनमा आमूल तथा मौलिक परिवर्तन ल्याउनु भनेको के हो भनेर केही पदहरूले यहाँ खुलासा गरेका छन्। आउनुहोस् ती पदहरूलाई हेरौँ। पहिलो पद रहेको छ तितस 3:4-8। यहाँ लेखेको छ, तर जब परमेश्वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो, तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो। जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि प्रशस्त गरी खनाउनु भयो, ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौँ। यो भनाइ पक्का छ। म चाहन्छु कि तिमीले यी कुराहरूमा जोड दियौ, ताकि तिमीहरू जसले परमेश्वरमा विश्वास राखेका छन् आफूलाई असल काममा कायम राख्न होसियार रहन्, किनकि यी कुरा मानिसहरूका लागि उत्तम र लाभदायक छ। त्यसै गरी 2 Corinthians 5:17 भन्छ, यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ र कलाती 6:15 लेखिएको छ, न त खतनाको केही महत्त्व छ न बेखतनाको, तर नयाँ सृष्टि नै शब्दको। श्रोताहरू, हामीहरूमा नयाँ विचार, नयाँ भावना, नयाँ जोश, नयाँ लक्ष्य, नयाँ उमङ्ग, नयाँ नियतहरू पवित्र आत्माको सहायताले ख्रिस्टले राखिदिनुहुन्छ। उहाँले हामीहरूको विवेकलाई जागृत गराउनुहुन्छ, हामीहरूको बौद्धिकता वा सोच विचारलाई परिवर्तन गर्नुहुन्छ, अपवित्र वा प्रत्येक खराब नियतहरूलाई उहाँले रोक्नुहुन्छ र स्वर्गको मिठो शान्ति तथा आनन्दले हामीलाई भर्नुहुन्छ। यस्तो खालको परिवर्तन वा तुरुन्तै वा अपरझट हुन्छ भन्ने छैन। येशु भक्तको जीवनलाई अघि सार्दै जाँदा हामी नयाँ व्यक्ति हुँदै जान्छौँ। यो हुन आवश्यक छ, किनभने आमाको गर्भबाट आएका हाम्रो पुरानो व्यक्तित्व परमेश्वरको सामु ठिक छैन। मित्रहरू, अब हेरौँ येशुमा बढ्दै जानु भनेको के हो। ख्रिस्टमा सधैँ भर परेर मात्रै आत्मिक जीवन बढ्दै जान सक्छ। उहाँमा कसरी बढ्दै जानु भनेको व्याख्या गर्न, व्याख्यालाई हेर्न येशुले लहरे बिरुवाको उदाहरणलाई दिन उदाहरण दिँदै भन्नुभयो, म लहरे बिरुवा हो, तिमीहरू चाहिँ हाँगाहरू हो। युन्ना 15:5। इजरायल परमेश्वरले रोप्नुभएको लहरे बिरुवा हो भनेर पुरानो करारमा चित्रण गरिएको थियो, जसको विषयमा यसैया 5:1-7 पदहरूमा उल्लेख गरिएको छ। तर सत्य लहरे बिरुवा आफै हुँ भने येशुले प्रस्तुत गर्नुभएको थियो। जसरी लहरे बिरुवा वा डाक बोटमा हाँगाहरू हुन्छन्, त्यसरी नै आफ्ना चेलाहरू उहाँमा गाविदे उहाँसँग एक भएर बस्नुपर्छ भनेर उहाँले जोड दिनुभएको थियो। ख्रिस्टमा निरन्तर रूपमा रहेर आत्मिक जीवनलाई हुर्काउँदै जानु भनेको के हो भनेर युन्ना 15:4-10 पदहरूमा यहाँ भनिएको छ। यहाँ लेखेको छ, साँचो दागको बोट म हुँ र मेरा पिता किसान हुनुहुन्छ। ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाँट्नुहुन्छ, र फल फलाउने र हरेक हाँगालाई झन बढी फल फलाओस् भनी उहाँले छिवल्नुहुन्छ। मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ, ममा रह र म तिमीहरूमा रहन्छु। जसरी हाँगा दागको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेन भने तिमीहरूले पनि सक्दैन। दागको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू। यदि कोही ममा रह्यो भने र म त्यसमा रहेँ भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही पनि गर्न सक्दैन। कोही मानिस ममा रहेन भने त्यो हाँगा चाहिँ बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन् र आगोमा फालिदिन्छ र ती जलिहाल्छन्। तिमीहरू ममा रह्यो भने र मेरा कुरा तिमीहरूमा रहे भने तिमीहरूलाई जो इच्छा लाग्छ माग र त्यो तिमीहरूका निम्ति गरिनेछ। तिमीहरूले धेरै फल फलाएर मेरो चेला हो भन्ने प्रमाणित गर्यो भने यसैमा मेरा पिताको महिमा हुनेछ। पिताले जसरी मलाई प्रेम गर्नुभएको छ मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो, यदि मेरा आज्ञाहरू पालना गर्यो भने तिमीहरू मेरो प्रेममा रहनेछ। जसरी मैले मेरा पिताका आज्ञाहरू पालना गरेको छु र उहाँको प्रेममा रहन्छु, मैले यी कुरा तिमीहरूलाई यसै कारण भनेको छु कि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द भरिपूर्ण होस्। मित्रहरू, कुनै पनि हाँगा बोटबाट भर्खरै काटिँदा हरियो वा ताजा देखिन्छ होला, तर केही समयपछि बोटबाट अलग गरेको हुनाले त्यो हाँगा सुकेर जान्छ र मर्दछ। हाँगालाई जीवित पारिराख्ने स्रोतबाट त्यसलाई निकालेको हुँदा त्यसमा हरियो भएर बस्ने तत्त्व हुँदैन। त्यसरी नै ख्रिस्टमा बुनेर वा उहाँमा सम्बन्ध राखेर बस्दा मात्र येशु भक्तहरू जीवित भएर बस्न सक्छ। बिहान केही समय वचन पढेर वा प्रार्थना गरेर दिन सुरु गर्नु अत्यन्त महत्त्वपूर्ण कुरा हो, तर दिनभरको कामधन्दामा पनि परमेश्वर आफ्नो नजिक भएको आवाज पाइरहनु पर्दछ। उहाँमा गाँसिएर बस्नु वा एक भएर बस्नु भनेको यथार्थमा के हो भन्दा हामीहरूको अन्तर्दृष्टि उहाँमा राखिरहनु, उहाँको अगुवाईको निम्ति चाहना गरिरहनु, उहाँको इच्छा पालना गर्न उहाँको बल पाउन प्रार्थना गरिरहनु र उहाँको प्रेमले हामीहरूको जीवन परिपूर्ण भइरहनु भनेर उहाँसँग विन्ती गरिरहनु। बिहान एकछिनको उपासनाको समयपछि दिनभरि आफ्नो काम धन्दामा लागेर परमेश्वरको उपस्थितिबाट स्वतन्त्र भएर बस्नु असफल इसाई जीवनलाई प्रदर्शित गर्नु। म बिना तिमीहरू केही पनि गर्न सक्दैनौँ भनेर यो ना 15:5 लेखिएको छ। यसुले जिकिर गर्नुभयो, यसु बिना अलिकति लोभ वा प्रलोभनबाट पनि हामी सुरक्षित भएर बस्न सक्दैनौँ। उहाँ बिना हामीहरूको अगाडि ओइरहेको पापलाई पन्छाउन पनि सफल हुँदैनौँ। उहाँ बिना उहाँको चरित्रको विकास गरेर उहाँ जस्तै हुन सक्दैनौँ। उहाँको जस्तै चरित्र वा स्वभावको विकास भनेको हामीहरूको व्यवहारमा, वचनमा, सोच विचारमा आदिमा उहाँको दिमागलाई हामीहरूको दिमागमा प्रत्यारोपण गरेर उहाँ जस्तै उज्यालो भएर बस्नु। ख्रिस्टसँग नजिक सम्बन्ध राखेर मात्र हामीहरूको नयाँ आत्मिक जीवन हुर्कन सक्छ। परमेश्वरको वचन पढेर त्यसलाई गहिरो रूपमा सोच्न सकिरह्यौँ भने हामी आत्मिक रूपमा तृप्त भएर बस्छौँ र सफल इसाई जीवनयापन गर्न सक्षम हुन्छौँ। उहाँले भन्नुभयो, जुन वचनहरू तिमीहरूलाई बोल्दछु ती तिमीहरूलाई जोसिलो बनाउने आत्मा हुन् र तिमीहरूका निम्ति जीवन हुन्। परमेश्वरको वचनलाई हामीहरूको मन र दिमागमा चल्न दिइरह्यौँ भने उहाँसँग प्रार्थना गरिरहन र उहाँसँग सम्पर्कमा रहिरहन प्रेरणा दिलाउँछ। नत्र भने यस संसारमा आउने अलिकति चिन्ता फिक्रीले हामीहरूको जीवनलाई सजिलैसँग तहसनस पनि पार्न सक्छ। त्यसकारण हर तवरले उहाँसँग रहन हामी अथक प्रयास जारी राख्नुपर्दछ। श्रोताहरू, यसुमा रहिरहन र आत्मिक रूपमा बढिरहनु वचन अध्ययनको साथै प्रार्थना पनि अत्यन्त महत्त्वपूर्ण इसाई जीवनको भाग हो। आफ्ना पितासँग एक भएर बस्न यसु आफै पनि प्रार्थनामा तल्लीन हुनुभएको थियो। प्रार्थनाको जीवन भनेको के हो भनेर उहाँले हामीलाई आफ्नै उदाहरणद्वारा प्रस्तुत गरेर छोड्नु भएको थियो। उहाँको जीवनको प्रत्येक महत्त्वपूर्ण क्षण प्रार्थनाले भरिएको थियो। जब उहाँले 32 लिनुभयो तब उहाँले प्रार्थना गर्न उजाड स्थानमा जानुभएको थियो। प्रायःजसो बिहान सबैले वा बेलुका खाम अस्ताएपछि उहाँले प्रार्थना गर्नुहुन्थ्यो। कहिलेकाहीँ उहाँ रातभरि प्रार्थना गरेर बिताउनुहुन्थ्यो। आफ्ना 12 चेलाहरूलाई चुन्नुभन्दा पहिले उहाँ रातभरि प्रार्थना गर्नुभएको थियो। मरेको लाजसलाई जिउँदो बनाउन उहाँले प्रार्थना गर्नुभएको थियो। क्रुसको क्रुस यातना भोग्नु जानु परे तापनि उहाँ प्रार्थना गर्न छोड्नु भएन। वचनमा लेखेको छ, माग त तिमीलाई दिइनेछ, खोज त तिमीले भेटाउनेछ, ढकढक्याउ त तिम्रो निम्ति उघारिनेछ भन्ने प्रतिज्ञा येशूको। बारम्बार त्यही कुरा दोहोऱ्याउँदै हामीहरूको शब्द अलङ्कारले उहाँलाई प्रभाव पार्न आवश्यक छैन। तर जे होस् वा नहोस्, उहाँका प्रतिज्ञाहरूलाई आत्मसात गरेर निरन्तर रूपमा प्रार्थनाको मनस्थिति रहिरहनुपर्छ। परमेश्वर र हाम्रो बीचमा सहजकर्ताको रूपमा येशूले स्वर्गमा काम गरिरहनु भएको छ। त्यसै कारण हामीले प्रार्थना गर्दा उहाँको नाउँमा पितालाई सम्बोधन गर्नुपर्छ भनेर उहाँले हामीलाई सिकाउनु भएको थियो। उहाँले भन्नुभयो, म जे भन्दैछु त्यो सत्य छ, मेरो नाउँमा मेरो पितासँग तिमीहरूले जे मागौला सो तिमीहरूलाई दिइनेछ। तर त्यस अचम्मको प्रतिज्ञालाई उपभोग गर्न हामीहरूको तर्फबाट पनि उहाँका केही नीतिहरू पालना अवश्य पनि गर्नुपर्छ भनेर उहाँले उल्लेख गर्नुभएको थियो। परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिनुहुन्छ भनेर विश्वास गर्नै पर्छ। अरूप्रति सदाशयता र क्षमाको भावनामा हामीहरूको मनस्थितिलाई जारी राखिनै पर्छ। फेरि अर्को महत्त्वपूर्ण पालन गर्नुपर्ने नीति भनेको हामीहरूको चाहना, इच्छा आदि परमेश्वरको इच्छामा समर्पण गरिरहनु पर्दछ। अनि प्रार्थनाको जवाब तुरुन्तै आएन वा ढिलो भयो भन्दैमा हामी हताश निराश हुनुहुँदैन। बरु कहिले नथाकिन निरन्तर रूपमा हामीले प्रार्थना गरिरहनु पर्दछ। अन्तत मित्रहरू, ख्रिस्टलाई हामीले हाम्रो मुक्तिदाता भनेर अगालेको जतिसुकै धेरै वर्ष भए तापनि प्रभु हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् भन्ने चेलाहरूको अनुरोध हाम्रो पनि महत्त्वपूर्ण अनुरोध भइरहनु पर्दछ। तपाईँको प्रार्थनामय जीवनमा यस्तो भाग छ जसमा परमेश्वरको अनुग्रहले तपाईँ बढ्दै जाने आवश्यकतालाई महसुस गराउँछ। आमेन। मित्रहरू, यिनै महत्त्वपूर्ण कुराहरू तपाईँको माझमा राख्दै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यशैया 40:8 यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परमप्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घडीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 7 बज्यो।
1: यो समय लक्ष्मी मिठाई भण्डारको हो।

0: भक्तपुर FM 105.4 MHz।
1: यो भक्तपुर FM हो। तपाईं सुन्दै हुनुहुन्छ पुराना सदाबहार नेपाली गीतहरू।

0: यो हो भक्तपुर एफएम 105.4 मेगाहर्ज। भक्तपुर एफएम सुन्दै गर्नुहोला।
1: सुसन्देश। नमस्ते, शुभ प्रभात। हिमाली आशा सेवकाईको प्रस्तुति क्रिस्टियन आध्यात्मिक कार्यक्रम सुसन्देशमा हार्दिक स्वागत छ। श्रोता मित्र, तपाईँहरूसँग रेडियो मार्फत भेट गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ। हामी विश्वास गर्दछौँ कि कार्यक्रम सुसन्देश सुनेर यहाँहरूले जीवनमा धेरै आशिष प्राप्त गर्नुहुनेछ। आशा विहीनहरूको निम्ति नयाँ आशा, निराशामा जिराखेकाहरूको निम्ति उत्साहको सन्देश, वास्तविक जीवनको अर्थ, संगीतमय आत्मिक कार्यक्रम सुसन्देश।
2: सुसन्देश छ चाहनेहरूलाई, बाटो बिराई बाटो खोज्नेहरूलाई।
1: प्रिय श्रोता मित्र, कार्यक्रम सुसन्देशमा अबको प्रस्तुति रहेको छ धर्मशास्त्र बाइबलबाट हृदयस्पर्शी सन्देश, भक्तपुर चर्चका पास्टर श्री चन्द्र श्रेष्ठ ज्यूबाट।
3: आदरणीय श्रोता, यो सुन्दर बिहानी कार्यक्रम सुसन्देश, जो तपाईँको आफ्नै कार्यक्रम हो, यसमा तपाईँ आदरणीय श्रोता सबैलाई यो बिहानी हार्दिक स्वागत अभिवादन छ। आउनुहोस्, आज फेरि पनि तपाईँलाई मलाई प्रेम गर्नुहुने, जीवन दिनुहुने जीवित परमेश्वरको वचनको सन्देशलाई हेर्दै कार्यक्रम सुसन्देशलाई अगाडि बढाउँदै लैजाउँ। आज हामी कोही पनि कतिले आफैसँग सत्यनिष्ठापूर्वक व्यवहार गर्दा रहेछौँ भन्ने सम्बन्धमा सबैले बुझ्नै पर्ने दशौं कुराको बारेमा चर्चा गर्दैछौँ। जसले आफैसँग सच्चाईको व्यवहार गर्दैन, उसले कहिल्यै पनि आफ्नै भलाइको निम्ति आएको भए तापनि आफ्नै हृदयभित्रको आवाजलाई सुन्दैन, बेवास्ता गर्छ। त्यसैले यदि तपाईँ आफै प्रति निष्ठाको व्यवहार गर्दै हुनुहुन्छ, सत्यता सहितको व्यवहार गर्दै हुनुहुन्छ भने आफ्नै हृदयको आवाजलाई राम्ररी सुनेर व्यवहारमा उतार्नुहोस्। जो जसले आफै प्रति सत्यनिष्ठाको व्यवहार गर्दैन, उसले बाहिर बाहिरको कुरा सुन्छ र आफ्नै हृदयको आवाजलाई तिरस्कार गर्छ। यो एकदम डरलाग्दो गलत संकेत हो। जससँग यस्तो आदत छ, उसले कहिल्यै पनि सफलता हासिल गर्दैन र जीवन सन्तुलित पनि हुन सक्दैन। अब खास कुरातिर लागौँ। यदि तपाईँ आफ्नो हृदयको आवाज नसुनिकन दिमागका तर्क वितर्कहरू, वाद प्रतिवादहरूतिर लाग्ने बित्तिकै तपाईँको जीवनमा एउटा अदृश्य सङ्घर्ष र द्वन्द्वको सुरुवात हुन्छ। परिणामस्वरूप जे गर्न लागेको हो त्यो काम सफल हुन सक्दैन, हुँदैन। किनकि सबलाई थाहै भएको कुरा हो, जहाँ जब कुनै पनि किसिमको सङ्घर्ष सुरु हुन्छ त्यहाँ फलदायी र शान्तिपूर्ण अवस्था रहन सक्दैन। चाहे मनमा होस्, चाहे शरीरमा, चाहे कुनै ठाउँ विशेषमा र समूह विशेषको बीचमा किन नहोस्, द्वन्द्व हुन्छ त्यहाँ। अनि त्यसपछि नोक्सान क्षति बाहेक अर्थोक केही पनि हुँदैन। यस्तो नोक्सान क्षति शारीरिक, मानसिक, भौतिक, आर्थिक, मनोवैज्ञानिक, सामाजिक लगायतका क्षेत्रहरूमा हुन सक्छ। तर हामीले यहाँ कुरा गर्दै गरेको खास कुरा चाहिँ के हो भने, हृदयको आवाज सुन्न छाडेर दिमागको कुरा नसुनौँ। किनकि दिमाग र हृदयको आवाज फरक फरक हुन्छ। कतिपटक यस्तो पनि हुन्छ, दिमागले निर्णय गर्छ तर त्यही निर्णयले हृदयलाई चोट पारेर पीडा भइराखेको हुन सक्छ। अनि यस्तो अवस्था धेरै मानिसहरूमा देख्न पाइन्छ, विशेष गरी तन्नेरी र पढा लेखा पुस्ताहरूका बीचमा यो दुर्घटना हामी धेरै देख्न पाउँछौँ। अझ भन्ने हो भने नेतृत्व तहमा रहेकाहरूका जीवन र व्यवहारमा यो कुरो टड्कालै राम्ररी सतहमै देख्न पाइन्छ। घरमुलीहरू, आमा बुवामा पनि यस्तो व्यवहार कति ठाउँमा त छर्लङ्गै देख्न पाइन्छ। गम्भीरतापूर्वक यस्तो अवस्थामा परेकाहरूले देखाउने पहिलो व्यवहारिक संकेत हो ढाक छोप गरेर कुरा गर्ने इमानदार नहुने, बाहिर एउटा भित्र अर्कै नाटकीय व्यवहार गरेर देखाउने अनि पत्याउन गाह्रो अवस्था आउने आदि आदि हुन सक्छ। किनकि यस्तो मान्छेले आफ्नो मन अशान्ति र गलत कुरा ढाक्नका लागि बाहिर एउटा र भित्र अर्कै कुराको व्यवहार गरेर उसले देखाउन थाल्छ अनि यसको बाध्यता अथवा यो चाहिँ बाध्यात्मक परिस्थिति अवस्थाको उपज हुन्छ। तपाईँले जस्तो सुकै राम्रो फाइदाजनक सबैले वा वा गर्ने खालका निर्णय गर्नुभए तापनि यदि तपाईँको सारा हृदयले चाहेको कुरा त्यो होइन भने त्यो तपाईँको निम्ति नहुन सक्छ। त्यसैले अरू कसैको होइन, तपाईँको आफ्नै हृदयभित्रको आवाज राम्ररी निष्पक्ष भएर सुन्नुहोस् र त्यसैलाई बिना संकोच पछ्याउनुहोस्। किनकि दिमागले छल गर्न सक्छ तर हृदयले कहिल्यै कुनै कुरामा पनि छल कपट गर्दैन। त्यसकारण आजको मूल सन्देश भनेकै वरिपरिका कुरा, मानिसहरूका कुरा र यहाँसम्म कि तपाईँकै दिमागको कुरासम्म पनि कहिलेकाहीँ सुन्नु हुँदैन। तर इमान्दार र जवाफदेही भएर हृदय अन्तस्करणबाट आएको कुरा भने तपाईँले सुन्नै पर्छ। हृदय अन्तस्करणको कुरालाई दिमागलाई मान्न लगाउनु तपाईँको खास कर्तव्य हो। यसो गर्दा गर्दै पनि कथम कदाचित काम कुरा बिग्रे तापनि तपाईँले कहिल्यै पछुताउनु नपर्ने हुन्छ। दिमागले होइन, तपाईँको जीवन सारा काम कुरा र क्रियाकलापहरू तपाईँको हृदयद्वारा नेतृत्व गरिउन्। यसका लागि तपाईँको हृदय परमेश्वर र उहाँका कुराहरूसँग गाँसिएको हुनपर्छ। तब बल्ल तपाईँको हृदयबाट परमेश्वरका कुराहरू बगेर निस्कन थाल्छन्। यस सम्बन्धमा प्रभु येशूले तपाईँलाई यसरी अत्यन्तै चुनौतीपूर्ण शिक्षा दिनुभएको छ। सुन्नुहोस्, उहाँले मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो र तिनीहरूलाई भन्नुभयो, सुन र बुझ, जे मुखभित्र पस्दछ त्यसले मानिसलाई अशुद्ध गर्दैन, तर जे मुखबाट बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ भनेर मत्ती नामक सुसमाचारको पुस्तकको 15:10-11 श्लोकमा यसरी प्रभु येशु ख्रीष्टको सन्देश आज तपाईँको निम्ति छ। पहिलो कुरा सुरुमै प्रभु येशूले भन्नुभयो, सुन र बुझ, किनकि मानिसहरूले संसारमा अनगिन्ती कुराहरू सुन्छन् र सुने जति सबै कुराहरू उत्तिकै जीवन शरीर र प्राण आत्मा भविष्यका लागि लाभदायक हुन्छन् नै भन्न चाहिँ सकिँदैन। त्यसैले हृदय लगाएर बुझ र बल्ल अनुसरण गर्न मिल्ने भए मात्र गर भन्नुभएको हो। त्यसैले उहाँले भन्नुभयो, जे मुखभित्र पस्दछ त्यसले मानिसलाई अशुद्ध पार्दैन, तर जे मुखबाट बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ। यसलाई हामी हरेकले निकै गहिरोसँग बुझ्नु आवश्यक छ। मुखबाट निस्कने कुराले शरीरलाई मात्र होइन, सारा जीवन, भविष्य, परिवार, प्राण आत्मा आदिलाई अनन्त अनन्तसम्म उपचारै नलाग्ने किसिमले समेत प्रभावित गर्न सक्छ। त्यसैले आदरणीय श्रोता, दिमागले ठिक छ भनेका सब कुरा सबैका लागि ठिक नहुन पनि सक्छ, तर हृदयले ठिक भनेका कुरा सबै र सधैँका लागि ठिक हुन्छ। त्यसकारण हृदयद्वारा प्रमाणित कुराहरू मात्र राम्ररी बुझेर बोल्नका लागि सुझाव दिइएको हो। हितोपदेशले भन्छ, असावधान वचनले मानिसलाई तरवारले झैं घोच्छ, तर बुद्धिमानको बोलीले निको पार्छ भनेर। अनि यो चाहिँ 12:18 श्लोकमा छ। अझ अगाडि यसरी लेखिएको छ, इमानदारको मूल बाटो खराबीदेखि अलग रहन्छ। जसले आफ्नो बाटोको रखवाली गर्छ त्यसले आफ्नो जीवनको रखवाली गर्छ। सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ। उपदेशलाई ध्यान दिने मानिस फल्दो फुल्दो हुन्छ र परमप्रभुमा भरोसा राख्ने मानिसले आशिष पाउनेछ। हृदयमा बुद्धिमान हुनेहरूलाई विवेकशील भनिन्छ र मीठा वचनहरूले शिक्षा बढाउँछन्। समझदारी हुनेको निम्ति त्यो जीवनको मूल हो, तर मूर्खले मूर्खताकै कारण दण्ड ल्याउँछ। बुद्धिमानको हृदयले आफ्नो मुख सम्हाल्छ र त्यसका ओठले शिक्षा बढाउँछ। मीठा वचनहरू महका चाकाहरू जस्तै हुन्, जसले प्राणलाई मिठास दिन्छ र हड्डीहरू निको पार्छ भनेर यसरी हितोपदेश नामक पुस्तकको 16 अध्यायको 17, 18 र 20 24 श्लोक अन्तर्गत यी अत्यन्तै महत्वपूर्ण, हरेक व्यक्तिको निम्ति असाध्यै महत्वपूर्ण उपदेश जो परमेश्वरको आत्माको प्रेरणाबाट तपाईँको निम्ति आएको छ। त्यसकारण आदरणीय श्रोता, तपाईँले आफ्नो जीवनलाई सफल, स्वतन्त्र, आशिषमय, उद्धार, मुक्ति र क्षमाले सुशोभित मात्र होइन, यी कुराहरूको अनुभव तपाईँ गर्न चाहनुहुन्छ भने यो भक्ति सङ्गीतलाई सुनेर ख्रिस्ट येशु प्रभु, जो तपाईँको निम्ति देह धारण गरेर संसारमा आउनुभयो, उहाँलाई आफ्नो जीवनमा ग्रहण गर्नुहोस्। त्यस पश्चात तपाईँले उहाँले तपाईँको जीवनमा आउनु भए पश्चात गर्नुहुने कामको अनुभव गर्नुहुनेछ। तपाईँको आजको दिन आशिषमय रहोस्। धन्यवाद।
1: प्रिय श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो पास्टर चन्द्र श्रेष्ठज्यूले दिनुभएको बाइबल सन्देश।

श्रोता मित्र, कार्यक्रम सुसन्देश आजको लागि यति नै। कार्यक्रम सुनेर तपाईँको मनमा कुनै जिज्ञासा र प्रतिक्रियाहरू भएको खण्डमा हामीलाई अवश्य पनि पत्र लेख्नुहोस्। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम सुसन्देश, पोस्ट बक्स नम्बर 20252, काठमाडौँ, नेपाल। आफ्नो सल्लाह र सुझावहरू तपाईँहरूले हामीलाई टेलिफोन मार्फत पनि दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 6616958। टेलिफोन फेरि एक पटक 6616958, बाराही स्थान, भक्तपुर। हवस् त श्रोता, भोलि हाम्रो भेट हुने नै छ। तबसम्मको लागि प्राविधिक मित्र राजेश हाडा, पास्टर चन्द्र श्रेष्ठ र म प्रस्तुता केशव लुइटेल बिदा चाहन्छौ। नमस्ते, जय मसीह।

0: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको कामना
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार आएको सर्वोत्तम सिमेन्ट
2: रंग बहार
3: बर्जर संगै उपहारे उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्स

तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 8 बज्यो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
1: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
2: क्यान्सर या फुक्को उपचार विराटनगरै उपलब्ध दु। दक्कुङ कथैया क्यान्सर या उपचार विधि, शल्यक्रिया, रेडिएसन नापाङ, न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु। नेपाया दक्कुथ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु। उपचार या लागि पियाचुने मागु मधु। विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर 1 क्यान्सर अस्पताल, विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर। थप जानकारी या निम्ति सपुल्याप 97 61 00 25 30।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र CIT भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
2: हेर न, आज पनि नयाँ लुगा।
3: तलब त निकै बढे जस्तो छ।
4: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।

0: सनराइज स्वीट्स अ वेजिटेरियन फास्ट फूड यहाँ विवाह व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईहरुको अर्डर बमोजिम तयार गरिन्छ। साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ। चन्द्रायन स्वीट्स इतासे भक्तपुर, फोन नम्बर 6610050 6610050।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: नमस्कार, अन भक्तपुर एफएम स्टार अन भक्तपुर एफएम
1: नौलो नौलो बतास छ नौलो छ सरगम आज को ही

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको कामना
1: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
2: क्यान्सर या फुक्क उपचार विराटनगरे उपलब्ध दु दक्षिण कथैया क्यान्सर या उपचार विधि शल्यक्रिया रेडिएसन नापाङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दकोथ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पिया चुने मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर 1 क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारी या निम्ति स्वापुल्याप 97 61 00 25 30

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार आएको सर्वोत्तम सिमेन्ट।
1: हेर न, आज पनि नयाँ लुगा।
2: तलब त निकै बढे जस्तो छ।
3: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
4: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
5: अब कुरा कस्तो छ भने नानी, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला। अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने।
4: बिचरा काका। त्यसो भए काका, तपाईँ कमल बिना एक जानु पर्यो।
5: अब कमल बिना नगएको त धेरै भइसक्यो। अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
4: काका पनि हँसाउनुहुन्छ। कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ। त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ। त्यो इन्जेक्सन दिएपछि नि काका, तपाईँको घुँडा दुख्ने निको हुन्छ। साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स, फिस्तुला, फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
5: कति राम्रो कुरा गरे, कति राम्रो कुरा गरे। मेरो त
6: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01-5915875।
7: नमस्ते, म मास्टर सेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
8: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
9: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हाड जोर्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
8: विशेषताहरू सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाहघारी, भक्तपुर। फोन 6612695 र 6612705।
10: रंग बहार, रंग बहार।
11: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
10: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
10: बर्जर पेन्स।
12: जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु, कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु, त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ। अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ। खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ, न्यायाधीशसम्म पुग्छ, प्रहरीसम्म पुग्छ, अछु त कुनै ठाउँ देखिँदैन। अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि, ए यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ, हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो दुश्मन पनि कमाउँदै गयो। एकातिर प्रशंसक पनि कमाउँदै गयो, अर्कोतिर दुश्मन पनि कमाउँदै
13: भयो। सोशल मिडिया इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर, सफ्टवेयर इन्जिनियर, आइटी एक्सपर्ट टङ्क दाहालसँग गरिएको एक्सक्लुसिभ अन्तर्वार्ता यो साता कार्यक्रम जेरो आवरमा शनिबार बिहान 9-10 बजे भक्तपुर एफएम 105.4 MHz र युट्युबमा भक्तपुर एफएम 105.4 MHz सुन्ने प्रयास गर्नुहोला।

0: हेर न, आज पनि नयाँ लुगा।
1: तलब त निकै बढे जस्तो छ।
2: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
3: के तपाईँ व्यस्तताका कारण हप्ताको अन्य दिन अस्पताल जान पाउनु भएको छैन?
4: चिन्ता नलिनुहोस्, अब भक्तपुरको सिद्धि मेमोरियल अस्पतालमा उपलब्ध छ विस्तारित स्वास्थ्य सेवा,
3: जहाँ प्रत्येक शनिबार बिहान 11 देखि दिउँसो 1 बजेसम्म अनुभवी कन्सल्टेन्ट डाक्टरहरूद्वारा विशेष सेवा उपलब्ध छ।
4: नवजात शिशु तथा बाल रोग र प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार,
3: समयमै स्वास्थ्य जाँच गराउ, स्वस्थ रहौ। सिद्धि मेमोरियल अस्पताल, भीमसेन स्थान, भक्तपुर। फोन नवजात शिशु तथा बाल रोग 9851157020, प्रसूति तथा स्त्री रोग 9801147152।
5: रंग बहार, रंग बहार।
6: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेन्सले।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
1: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हाड जोड्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
0: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाहघारी, भक्तपुर। फोन 6612695 र 6612705।
2: हेर न, आज पनि नयाँ लुगा।
3: तलब त निकै बढे जस्तो छ।
4: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाइ सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
5: ओहो रुजी, तिमी पनि डिएन टेलर्समा?
6: आम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्ष पछि बल्ल आज भेट भयो। दर्शन है बिनाजु?
7: दर्शन, दर्शन।
6: अनि ऊ चाहिँ को नि?
7: यो हाम्रो छोरा यमन।
6: अबु, यत्रो भइसक्यो है?
5: भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एक जोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर, यहाँ किन नि?
6: ओ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
8: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका सर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
7: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
8: सम्पर्क भक्तपुर मिनी बस पार्क, नपुखो अगाडि, फोन नम्बर 6 13 165।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र CIT भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
2: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
3: रंग बहार, रंग बहार।
4: बर्जर सँगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।

वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको

0: चन्द्र एन्ड स्वीट्स, अ भेजिटेरियन फास्ट फुड। यहाँ विवाह, व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईँहरूको अर्डर बमोजिम तयार गरिन्छ। साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ। चन्द्र एन्ड स्वीट्स, इतासे भक्तपुर, फोन नम्बर 6610050 6610050।
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
1: बर्जर पेंस।

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 11 बज्यो।
1: यो समय लक्ष्मी मिठाई भण्डारको हो।

0: The station with the best music.
1: तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: हेर न, आज पनि नयाँ लुगा।
1: तलब त निकै बढे जस्तो छ।
2: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ

नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।
2: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
3: रंग बहार
4: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।

0: The station with the best music.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
1: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
2: अब कुरा कस्तो छ भने नानी, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने
1: बिचरा काका। त्यसो भए काका, तपाईँ कमल मिना जानु पर्यो।
2: अब कमल मिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
1: काका पनि हँसाउनुहुन्छ। कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ। त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ। त्यो इन्जेक्सन दिएपछि नि काका, तपाईँको घुँडा दुख्ने निको हुन्छ। साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्टुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
2: कति राम्रो कुरा गरे।
3: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01-5915875।
4: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
5: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हाड जोर्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
4: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाघारी, भक्तपुर। फोन 6612695 र 6612705।
6: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार आएको सर्वोत्तम सिमेन्ट।
7: रंग बहार
8: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार।
7: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्सले।

0: रक्तपुर FM 105.4 MHz।
1: The station with the best music.
2: तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: The station with the best music.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: The station with the best music.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आओ। वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाई बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको कामना।
2: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्।
3: हेर न आज पनि नयाँ लुगा
4: तलब त निकै बढे जस्तो छ।
5: तलब पनि पहिलाकै हो अनि लुगा पनि यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन रोज आइ सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
7: रंग बहार रंग बहार
8: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
7: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्स

0: रायपुर FM 105.4 MHz
1: The station with the best music.
2: तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: The station with the best music.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: The station with the best music.
1: तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार मध्याह्नको 12 बज्यो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
1: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
2: रंग बहार, रंग बहार।
3: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।
4: FM 105.4 MHz।

0: ओहो रुजी, तिमी पनि डिएन टेलर्समा?
1: आम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है दिनाजु?
2: दर्शन, दर्शन।
0: अनि ऊ चाहिँ को नि?
2: यो हाम्रो छोरा यमन।
0: अब यत्रो भइसक्यो है?
3: भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एक जोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर, यहाँ किन नि?
0: ऊ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
4: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका शर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो शर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
2: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
4: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुखो अगाडि, फोन नम्बर 6131165।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: हेर न, आज पनि नयाँ लुगा।
7: तलब त निकै बढे जस्तो छ।
8: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।

0: चन्द्रायन स्वीट्स अ भेजिटेरियन फास्ट फूड यहाँ विवाह व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईँहरूको अर्डर बमोजिम तयार गरिन्छ। साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ। चन्द्रायन स्वीट्स इतासे भक्तपुर, फोन नम्बर 6610050 6610050।
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
1: बर्जर पेन्स।
3: FM 105.4 MHz।

0: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
1: अब कुरा कस्तो छ भने नानु, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म यो कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने।
0: बिचरा काका, त्यसो भए काका तपाईँ कमल बिना एक जानु पर्यो।
1: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
0: काका पनि हसाउनुहुन्छ, कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ, त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ, त्यो इन्जेक्सन दिएपछि नि काका तपाईँको घुँडा दुख्ने निको हुन्छ, साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्तुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
1: कति राम्रो कुरा गरे, मेरो त समस्यै सेट भइसक्यो, होइन त नानु।
2: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोली क्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01-5915875।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: हेर न, आज पनि नयाँ लुगा।
5: तलब त निकै बढे जस्तो छ।
6: तलब पनि पहिलाकै हो, अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो, नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू
2: रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेन्स
4: FM 105.4 MHz

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको ठीक 1 बज्यो।
1: This is Bhaktapur FM 105.4 megahertz.

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
2: क्यान्सर या फुक्को उपचार विराटनगरे उपलब्ध दु। दक्षिण कथैया क्यान्सर या उपचार विधि, शल्यक्रिया, रेडिएसन नापङ, न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु। नेपाया दक्को थ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु। उपचार या लागि पिया चुने मागु मधु। विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर एक क्यान्सर अस्पताल, विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर। थप जानकारी या निम्ति सपुल्या 97160025300।
3: रङ बहार रङ बहार,
4: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
5: This is Bhaktapur, FM 105.4 MHz.

0: सन्द्राइन स्वीट्स अ भेजिटेरियन फास्ट फूड यहाँ विवाह व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईँहरूको अर्डर बमोजिम तयार गरिन्छ साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ चन्द्रायन स्वीट्स इताचे भक्तपुर फोन नम्बर 6610050 6610050
1: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
2: डाक्टर इवामुरा मेमोरियल अस्पताल जहाँ 24 घण्टा आकस्मिक सेवा छन्
3: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया हाड जोड्नी शल्यक्रिया स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ
2: विशेषताहरू सिटी स्क्यान अल्ट्रासाउन्ड प्याथोलोजी उपलब्ध विशेषज्ञ सेवाहरू दन्त चिकित्सा छाला तथा यौन रोग ग्यास्ट्रोइन्ट्रोलोजी एम्बुलेन्स सेवा डायग्नोस्टिक सेवाहरू डाक्टर इवामुरा मेमोरियल अस्पताल सलाघारी भक्तपुर फोन 6612695 र 6612705
4: हेर न आज पनि नयाँ लुगा
5: तलब त निकै बढे जस्तो छ
6: तलब पनि पहिलाकै हो अनि लुगा पनि यो लुगा धोएको रिन मात्र नयाँ हो नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन रोजाई सही हुनुपर्छ नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक नयाँ रिन अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक
7: This is Bhaktapur, FM 105.4 MHz. This is Bhaktapur.

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: के तपाई व्यस्तताका कारण हप्ताको अन्य दिन अस्पताल जान पाउनु भएको छैन
3: चिन्ता नलिनुहोस् अब भक्तपुरको सिद्धि मेमोरियल अस्पतालमा उपलब्ध छ विस्तारित स्वास्थ्य सेवा
2: जहाँ प्रत्येक शनिबार बिहान 11 देखि दिउँसो 1 बजेसम्म अनुभवी कन्सल्टेन्ट डाक्टरहरूद्वारा विशेष सेवा उपलब्ध छ
3: नवजात शिशु तथा बाल रोग र प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार
2: समयमै स्वास्थ्य जाँच गराउ स्वस्थ रहौ सिद्धि मेमोरियल अस्पताल भीमसेन स्थान भक्तपुर फोन नवजात शिशु तथा बाल रोग 9 8 5 1 1 5 7 0 2 0 प्रसूति तथा स्त्री रोग 9 8 0 1 1 4 7 1 5 2
4: This is Bhaktapur FM 105.4 MHz

0: स्टार अन भक्तपुर एफएम स्टार अन भक्तपुर एफएम
1: नौलो नौलो बतास छ नौलो छ सरगम आज को ही

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।

0: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाई बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको कामना
1: हेर न आज पनि नयाँ लुगा
2: तलब त निकै बढे जस्तो छ
3: तलब पनि पहिलाकै हो अनि लुगा पनि यो लुगा धोएको रिन मात्र नयाँ हो नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन रोजाई सही हुनुपर्छ नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक नयाँ रिन अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक
4: रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
4: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: बर्जर पेंस
6: डाक्टर इवामुरा मेमोरियल अस्पताल जहाँ 24 घण्टा आकस्मिक सेवा छन्
7: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया हार्ड जोर्नी शल्यक्रिया स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ
6: विशेषताहरू सिटी स्क्यान अल्ट्रासाउन्ड प्याथोलोजी उपलब्ध विशेषज्ञ सेवाहरू दन्त चिकित्सा छाला तथा यौन रोग ग्यास्ट्रोइन्ट्रोलोजी एम्बुलेन्स सेवा डायग्नोस्टिक सेवाहरू डाक्टर इवामुरा मेमोरियल अस्पताल सलाघारी भक्तपुर फोन 6612695 र 6612705

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: उपहार उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
4: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको ठीक 3 बज्यो।
1: यो समय लक्ष्मी मिठाई भण्डारको हो।

0: स्टार अन भक्तपुर एफएम स्टार अन भक्तपुर एफएम
1: नौलो नौलो बतास छ नौलो छ सरगम आज कोही

0: हेर न, आज पनि नयाँ लुगा।
1: तलब त निकै बढे जस्तो छ।
2: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
3: क्यान्सरिया फुक्को उपचार विराटनगरै उपलब्ध दु। दक्षुङ कथैया क्यान्सरिया उपचार विधि शल्यक्रिया रेडिएसन नापाङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु। नेपाया दकोथ्यानङ क्यान्सरिया उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु। उपचार या लागि पियाचोनी मागुमधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर 1 क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारी या निम्ति सपुल एप 97160025300।
4: रंग बहार रंग बहार
5: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
3: ओहो रुजी, तिमी पनि डिएन टेलर्समा? अम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है दिनाजु?
4: दर्शन, दर्शन।
3: अनि ऊ चाहिँ को नि?
4: यो हाम्रो छोरा यमन।
3: अब यत्रो भइसक्यो है? भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एकचोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर? यहाँ किन नि? ऊ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
5: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका शर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो शर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
4: त्यही भएर त हामी सबैको पहिलो रोजाइ डिएन टेलर्स।
5: सम्पर्क भक्तपुर मिनी बस पार्क, नपुखो अगाडि, फोन नम्बर 6013165।
6: रंग बहार, रंग बहार।
7: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
6: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंस।
8: FM 105.4 MHz।

0: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
1: अब कुरा कस्तो छ भने नानु, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म यो कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने।
0: बिचरा काका, त्यसो भए काका तपाईँ कमल बिना एक जानु पर्यो।
1: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
0: काका पनि हसाउनुहुन्छ, कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ, त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ, त्यो इन्जेक्सन दिएपछि नि काका तपाईँको घुँडा दुख्ने निको हुन्छ, साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्तुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
1: कति राम्रो कुरा गरे, मेरो त समस्यै चेट भइसक्यो होइन त नानु।
2: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोली क्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01-5915875।
3: वैद्य आयुर्वेद फर्मा, हाम्रा सेवाहरू ग्यास्ट्रिक, कब्जियत, अजीर्ण, गानुगोला, पिनास, टन्सिल, जन्डिस, नसा च्यापिएर हुने दुखाई, बाथरोग, युरिक एसिड, पाइल्स, फिस्टुला, ब्लड प्रेसर, सुगर, थाइरोइड, प्रोस्टेट, ओइल थेरापी, स्टिम थेरापी, पत्थरी, बाँझोपना, महिला तथा सुत्केरी सम्बन्धी रोगहरू, यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा, सूर्य विनायक उकालो भक्तपुर। फोन 50 92 6 97 50 92 6 97 90। खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म। सदा सर्वदा सबैको आरोग्यको कामना।
4: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।
2: भक्तपुर FM 105.4 MHz।

तपाई सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको ठीक 4 बज्यो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
1: हेर न, आज पनि नयाँ लुगा।
2: तलब त निकै बढे जस्तो छ।
3: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फ

भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरू लागू हुनेछन्।

0: ओहो रुजी, तिमी पनि डिएन टेलर्समा?
1: आम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है दिनाजु?
2: दर्शन, दर्शन।
0: अनि ऊ चाहिँ को नि?
2: यो हाम्रो छोरा यमन।
0: अबु यत्रो भइसक्यो है?
3: भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एक जोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर, यहाँ किन नि?
0: ओ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
4: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका सर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
2: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
4: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुखो अगाडि, फोन नम्बर 6613165। वैद्य आयुर्वेद फर्मा, हाम्रा सेवाहरू ग्यास्ट्रिक, कब्जियत, अजीर्ण, गानुगोला, पिनास, टन्सिल, जन्डिस, नसा च्यापिएर हुने दुखाई, बाथरोग, युरिक एसिड, पाइल्स, फिस्टुला, ब्लड प्रेसर, सुगर, थाइरोइड, प्रोस्टेट, ओइल थेरापी, स्टिम थेरापी, पत्थरी, बाँझोपना, महिला तथा सुत्केरी सम्बन्धी रोगहरू, यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा, सूर्य विनायक उकालो, भक्तपुर। फोन 50 92 6 97 50 92 6 97। खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म। सदा सर्वदा सबैको आरोग्यको कामना।
5: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
3: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
6: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हाड जोर्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
3: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल सलाखारी, भक्तपुर। फोन 6612695 र 6612705।
7: रंग बहार, रंग बहार।
8: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्स।

चन्द्रायन स्वीट्स अ भेजिटेरियन फास्ट फुड, यहाँ विवाह व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईँहरूको अर्डर बमोजिम तयार गरिन्छ। साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ। चन्द्रायन स्वीट्स इतासे भक्तपुर, फोन नम्बर 6610050 6610050। फ्रेस फुड, फ्रेस मूड।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।
2: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।

0: स्टार अन भक्तपुर एफएम स्टार अन भक्तपुर एफएम
1: नौलो नौलो बतास छ नौलो छ सरगम

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: नमस्ते, म मास्टर सेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि

0: Virtual Pants.
1: भक्तपुर FM 105.4 मेगाहर्ज़।

0: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको कामना
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट
2: रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेंस
4: FM 105.4 MHz

0: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
1: अब कुरा कस्तो छ भने नानी, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म यो कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने।
0: बिचरा काका, त्यसो भए काका तपाईँ कमल बिना एक जानु पर्यो।
1: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
0: काका पनि हँसाउनुहुन्छ, कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ, त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ, त्यो इन्जेक्सन दिएपछि नि काका तपाईँको घुँडा दुख्ने निको हुन्छ, साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्तुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
1: कति राम्रो कुरा गरे, मेरो त समस्या चेट भइसक्यो, होइन त नानु।
2: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01-5915875।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्स
4: FM 105.4 MHz

तपाई सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बेलुकीको ठीक 6 बज्यो।

0: अन भक्तपुर एफएम स्टार अन भक्तपुर एफएम
1: नौलो नौलो बतास छ नौलो छ सरगम आज को ही

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन।

0: करो।
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
2: हेर न, आज पनि नयाँ लुगा।
3: तलब त निकै बढे जस्तो छ।
4: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
5: भक्तपुरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा खुसीको खबर, सिद्धि मेमोरियल अस्पतालमा मुटु रोग सेवा सुरु भएको छ। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर आनन्द जीसीबाट परामर्श लिनका लागि प्रत्येक मंगलबार र शनिबार बिहान 8-9 बजेसम्म अस्पतालमा सम्पर्क गर्न सक्नुहुनेछ। मुटुको स्वास्थ्य हाम्रो प्राथमिकता। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर किशन कुमार कुशुहाबाट परामर्श सेवा उपलब्ध छ। हरेक सोमबार र बिहिबार दिउँसो 1-2 बजेसम्म। अपोइन्टमेन्टका लागि मोबाइल नम्बर 9851157020। मोबाइल नम्बर फेरि एक पटक 9851157020। सिद्धि मेमोरियल अस्पताल, भीमसेन स्थान, भक्तपुर।
6: रंग बहार, रंग बहार।
7: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्सले।

0: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
1: अब कुरा कस्तो छ भने नानु, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म यो कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने।
0: बिचरा काका, त्यसो भए काका तपाईँ कमल बिना एक जानु पर्यो।
1: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
0: काका पनि हसाउनुहुन्छ, कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ, त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ, त्यो इन्जेक्सन दिएपछि नि काका तपाईँको घुँडा दुख्ने निको हुन्छ, साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्तुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
1: कति राम्रो कुरा गरे, मेरो त समस्यै चेट भइसक्यो, होइन त नानु।
2: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01-5915875।
3: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
4: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हाड जोर्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
3: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाखारी, भक्तपुर। फोन 6612695 र 6612705।
5: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: FM 105.4 MHz

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बेलुकीको ठिक 7 बज्यो।
1: यो समय लक्ष्मी मिठाई भण्डारको हो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: तलमा उपलब्ध छ।
1: हेर न, आज पनि नयाँ लुगा।
2: तलब त निकै बढे जस्तो छ।
3: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाइ सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
4: क्यान्सरिया फुक्को उपचार विराटनगरै उपलब्ध दु। दक्षुङ कथैया क्यान्सरिया उपचार विधि शल्यक्रिया रेडिएसन नापाङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु। नेपाया दक्को थ्यानङ क्यान्सरिया उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु। उपचार या लागि पिया चुने मागु मधु। विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर एक क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारी या निम्ति स्वपुल्या 97 61 00 25 30।
5: रंग बहार रंग बहार
6: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
5: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
7: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेंट्स।
8: नमस्ते, म जेम्स प्रधान। तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: ओहो रुजी तिमी पनि डिएन टेनर्समा
3: आम्मै मन्जु तिमी पो कस्तो अचम्म 5 वर्षपछि बल्ल आज भेट भयो दर्शन है दिनाजु
4: दर्शन दर्शन
3: अनि ऊ चाहिँ को नि
4: यो हाम्रो छोरा यमन
3: ऊ यत्रो भइसक्यो है
5: भइसक्यो नि यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एकजोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि अनि के छ तिम्रो हाल खबर यहाँ किन नि
3: ऊ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि
6: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू सुट तथा कोट विभिन्न कम्पनीका शर्टहरू विभिन्न साइजका पाइन्टहरू स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू स्कुलका बच्चाहरूका लागि आकर्षे र सेतो शर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू अब दौरा सुरुवाल पनि सिलाइन्छ साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ
4: त्यही भएर त हामी सबैको पहिलो रोजाइ डिएन टेलर्स
6: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुखो अगाडि फोन नम्बर
7: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
8: नमस्ते म धीरज राई तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz

वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको का

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65-inch स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्ट्स।

जजुला पाल नमस्कार ज्यूले हाले मफूमा म त्यति गाउन नसक्ने तपाईँहरूको अगाडि जहिले पनि जबरजस्ती आउने योगेश्वर माथि अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz।

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बेलुकीको ठिक 8 बज्यो।

0: भक्तपुर FM 105.4 MHz।
1: नमस्ते, म धीरज राई, तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz।

0: स्टार अन भक्तपुर एफएम स्टार अन भक्तपुर एफएम
1: नौलो नौलो बतास छ नौलो छ सरगम आज को ही

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: क्यान्सर या फुक्क उपचार विराटनगरै उपलब्ध दु दकुङ कथैया क्यान्सर या उपचार विधि शल्यक्रिया रेडिएसन नापङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दको थ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पियाचुने मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर एक क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारी या निम्ति सपुल्याप 97160025 30
1: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रङ्गाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्स
3: हेर न आज पनि नयाँ लुगा
4: तलब त निकै बढे जस्तो छ
5: तलब पनि पहिलाकै हो अनि लुगा पनि यो लुगा धोएको रिन मात्र नयाँ हो नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा

0: लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
1: नमस्ते, म जेम्स प्रधान, तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट
3: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
4: नमस्ते म मास्टर शेफ सन्तोष शाह मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस् क्याच स्पाइसेस मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ

जोजोलप्पाल नमस्कार जीवली हाली मफुमा म त्यति गाउन नसक्ने तपाईँहरूको अगाडि जहिले पनि जबरजस्ती आउने योगेश्वर माथि अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz।

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार रातको ठिक 9 बज्यो।

0: नमस्कार, म हो आनन्द कार्की र तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर एफएम।
1: महक एक गजल।

0: स्टार अन भक्तपुर एफएम स्टार अन भक्तपुर एफएम
1: नौलो नौलो बतास छ नौलो छ सरगम आज कोही

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
1: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हाड जोड्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
0: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाघारी, भक्तपुर। फोन 6612695 र 6612695।

0: पूर्ण उपचार
1: समयमै स्वास्थ्य जाँच गराउँ, स्वस्थ रहौँ। सिद्धि मेमोरियल अस्पताल भीमसेन स्थान भक्तपुर। फोन 9 तथा बाल रोग 9 8 5 1 1 5 7 0 2 0, प्रसूति तथा स्त्री रोग 9 8 0 1 1 4 7 1 5 2।
2: रंग बहार रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।

0: नमस्कार, म एम बराल। तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज।
1: महक एक गजल।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: ओहो रुजी, तिमी पनि डिएन टेनर्समा? अम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है बिनाजु?
2: दर्शन, दर्शन।
1: अनि ऊ चाहिँ को नि?
2: यो हाम्रो छोरा यमन।
1: अबु यत्रो भइसक्यो है? भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एक जोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर? यहाँ किन नि? ओ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
3: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका सर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
2: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
3: सम्पर्क भक्तपुर मिनी बस पार्क, नपुखो अगाडि, फोन नम्बर 6613165।
4: हेर न, आज पनि नयाँ लुगा।
5: तलब त निकै बढे जस्तो छ।
6: तलब पनि पहिलाकै हो, अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
7: नमस्ते, म मास्टर सेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
8: नमस्कार, म मदन कृष्ण श्रेष्ठ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz।
9: गजल।

धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: चन्द्रायन स्वीट्स अ वेजिटेरियन फास्ट फूड यहाँ विवाह व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईँहरूको अर्डर बमोजिम तयार गरिन्छ। साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ। चन्द्रायन स्वीट्स इतासे भक्तपुर, फोन नम्बर 6610050 6610050।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: तपाईँहरू सुन्दै हुनुहुन्छ
1: भक्तपुर एफएम 105.4 मेगाहर्ज।
2: महक एक गजल।

0: भक्तपुर FM 105.4 मेगाहर्ज।
1: यो हो भक्तपुर FM 105.4 मेगाहर्ज। भक्तपुर FM सुन्दै गर्नुहोला।